0: اب اخبارات کے آئینے کے ساتھ ہیں فہیم احمد.
1: شکریہ اسلم. قومی راجدھانی دلی سے شائع ہونے والے آج کے بیشتر اردو اخبارات نے پارلیمنٹ میں پیپر لیک کی روک تھام سے متعلق بل پر بحث کو اپنی شہ سرخی بنایا ہے. اخبار انقلاب کی شہ سرخی ہے پیپر لیک کی روک تھام کے ترمیمی بل پر زوردار بحث. اخبار پرتاب کی سرخی ہے لوک سبھا میں منگل کو بھی وقفہ سوالات خلل کا شکار رہا. اسی اخبار کی ایک اور سرخی ہے وزیر اعظم نے آسام کے اراکین پارلیمنٹ سے ملاقات کر کے سیلاب کی صورتحال کی معلومات حاصل کی, مدد کا یقین دلایا. راجناتھ نے کوسٹ گارڈ میں صنفی مساوات اور امدادی رقم سے متعلق دو پالیسی اصلاحات کا آغاز کیا, یہ خبر بھی اخبارات میں نمایاں ہے. اخبار نے دولت مشترکہ کھیلوں میں پیرا ایتھلیٹ شرمیلا دھنکر کے شارٹ پٹ میں سونے کا تمغہ جیتنے کی خبر کو بھی اہمیت کے ساتھ شائع کیا ہے. اخبارات کی اہم بین الاقوامی خبریں اس طرح ہیں, اقتصادی پابندیاں ایران پر فوجی حملوں سے زیادہ مؤثر ہو سکتی ہیں, امریکی حکام کا بیان. ایران نے ثالثوں کے ذریعے کیے جانے والے مذاکرات میں امریکی تجاویز مسترد کر دیں. ٹرمپ نے ترکیے کو ایف 35 جنگی طیاروں کی فروخت پر نتنیاہو کا اعتراض مسترد کر دیا.
0: اور آخر میں خاص خاص خبروں کا خلاصہ. وزیر اعظم نریندر مودی نے سرکار کے مختلف محکموں اور وزارتوں میں قریبی تال میل کے ساتھ کام کرنے پر زور دیا ہے. وزیر اعظم نے اعلیٰ عہدیداروں کے ساتھ میٹنگ میں مستقبل کے امکانات اقدامات کے ایجنڈے کا جائزہ لیا. آج لوک سبھا میں پبلک امتحانات میں غلط طور طریقوں کی روک تھام سے متعلق ترمیمی بل 2026 پر آگے بحث ہوگی. دلی سرکار نے ہر اہل خاتون کو 2500 روپے کی ماہانہ مالی امداد فراہم کرنے کے لیے لکشمی یوجنا کو منظوری دے دی ہے. پاکستان کے قبضے والے جموں و کشمیر کے علاقے میں پاکستانی فورسز کی جابرانہ کارروائی میں مرنے والوں کی تعداد گزشتہ دو دن کے دوران بڑھ کر 30 تک جا پہنچی ہے. اور مغربی ایشیا میں ایران نے امریکی فورسز کو نشانہ بناتے ہوئے کئی بیلسٹک میزائل داغے ہیں. اسی کے ساتھ یہ خبرنامہ ختم ہوا.
2: میڈیم ویو 483.1 میٹر ارتھات 621 کلو ہرٹز پر ہم آکاش وانی کے پٹنہ کیندر سے بول رہے ہیں. تھوڑی ہی دیر میں آپ سنیں گے پرادیشک سماچار.
3: कृपया ध्यान दें, डेंगू अपने शहर में पांव पसार रहा है, पर हम सावधानी और स्वच्छता से इसको हरा सकते हैं.
4: डेंगू की रोकथाम के लिए कुछ जरूरी बातों का पालन अवश्य करें. जैसे डेंगू का मच्छर साफ पानी में भी पनपता है, इसीलिए कहीं भी पानी जमा ना होने दें. डेंगू का मच्छर दिन में काटता है, इसीलिए अपने आसपास साफ रखें और अपने शरीर को ढक कर रखें. समय समय पर फॉगिंग करें और मच्छरदानी का प्रयोग करें. बच्चों को बाहर भेजने से पहले मच्छर भगाने की क्रीम लगाएं. खिड़की दरवाजों में मच्छर जाली लगवाएं.
3: जब होगा पूरा प्रयास हमारा तभी मिलेगा डेंगू से छुटकारा. जीवंत बिहार, सपना हो साकार. अधिक जानकारी के लिए हेल्पलाइन नंबर 104 पर संपर्क करें. स्वास्थ्य विभाग और सूचना व जनसंपर्क विभाग बिहार सरकार द्वारा जनहित में जारी.
5: पशु पालकों एवं कृत्रिम गर्भाधान यानी AI से जुड़े सभी व्यक्तियों के लिए महत्वपूर्ण सूचना. बिहार सरकार द्वारा लागू किया गया है बिहार पशु प्रजनन विनियम अधिनियम 2025. इसका उद्देश्य है बेहतर नस्ल, अधिक उत्पादन और सुरक्षित भविष्य.
6: अब कृत्रिम गर्भाधान यानी AI सेवा केवल पंजीकृत आर्टिफिशियल इंसेमिनेशन टेक्नीशियन AIT से ही कराएं. AI कराने से पहले तकनीशियन का पंजीकरण और पहचान अवश्य देखें. हमेशा प्रमाणित एवं अधिकृत सीमेन का ही उपयोग करें ताकि आपको स्वस्थ बछड़े, बेहतर नस्ल और अधिक दूध उत्पादन का लाभ मिल सके. यदि आप AI तकनीशियन, सीमेन विक्रेता, सीमेन बैंक या इस सेवा से जुड़े संस्थान हैं, तो अधिनियम के अनुसार आवश्यक पंजीकरण अवश्य कराएं.
5: अधिक जानकारी के लिए अपने जिला पशुपालन पदाधिकारी अथवा बिहार लाइफ स्टॉक डेवलपमेंट एजेंसी पटना से संपर्क करें. डेयरी, मत्स्य एवं पशु संसाधन विभाग, पशुपालन निदेशालय और सूचना एवं जनसंपर्क विभाग बिहार सरकार द्वारा जनहित में जारी.
7: सामाजिक सुरक्षा पेंशन योजना के सभी पेंशन धारियों के लिए महत्वपूर्ण सूचना. अपनी पेंशन बिना रुकावट के पाने हेतु यथाशीघ्र जीवन प्रमाणीकरण अवश्य कराएं. पंचायत या प्रखंड स्तर पर या नजदीकी कॉमन सर्विस सेंटर पर आधार कार्ड या बैंक खाता संख्या या लाभार्थी संख्या लेकर जाएं एवं निःशुल्क जीवन प्रमाणीकरण कराकर प्रमाण पत्र प्राप्त करें. अतिवृद्ध एवं दिव्यांग पेंशन धारियों का बायोमेट्रिक के माध्यम से जीवन प्रमाणीकरण नहीं होने पर भौतिक सत्यापन की व्यवस्था की गई है. ध्यान दें, जीवन प्रमाणीकरण नहीं कराने पर आपकी पेंशन बाधित हो सकती है. अपने पेंशन को निरंतर जारी रखने के लिए आज ही जीवन प्रमाणीकरण कराएं.
3: अधिक जानकारी के लिए हेल्पलाइन नंबर 1800-345-6262 पर संपर्क करें. समाज कल्याण विभाग और सूचना एवं जनसंपर्क विभाग बिहार सरकार द्वारा जनहित में जारी.
8: हर घर की वाणी आकाशवाणी, हर दिल की वाणी आकाशवाणी.

0: سامعین، ابھی آپ قیوم رومانی سے ان کے کلام سماعت کر رہے تھے، اور ہماری اگلی پیشکش بزم موسیقی، اس میں ہم آپ کو سنوائیں گے طلعت عزیز کی آواز میں یہ غزل. لیکن اس سے پہلے ایک پیغام
1: سنیے. آپ کے پاس کوئی شاندار ریڈیو آئیڈیا ہے کیا؟
2: آئیڈیا ہے، کہانی ہے، آڈیو کنٹینٹ ہے، لیکن اسے سنائے گا کون؟
1: آکاشوانی.
2: جی ہاں، پرسار بھارتی کے آکاشوانی نیٹورک پر کارکرم پرستاو آمنترت ہیں.
1: کیا آپ پروڈکشن ہاؤس، پروڈیوسر، کنٹینٹ کریئٹر، رائٹ آنر یا ایگریگیٹر ہیں؟
2: تو اپنے مولک کارکرم کا پرستاو بھیجئے اور اپنے کنٹینٹ کو دیجئے آکاشوانی کا وشال منچ.
1: ریڈیو ڈراما، فیچر، ڈاکیومنٹری، اسٹوری ٹیلنگ، آڈیو سیریز، पॉडकास्ट, क्विज
2: और शास्त्रीय उपशास्त्रीय सुगम तथा लोक संगीत आधारित कार्यक्रम भी.
1: हिंदी, अंग्रेजी और निर्धारित क्षेत्रीय भाषाओं में नेशनल, रीजनल और लोकल आकाशवाणी स्टेशनों के लिए.
2: आपके कार्यक्रम में हो सकता है विज्ञापन और स्पॉन्सरशिप से जुड़ने का अवसर.
1: चुनिए अपनी भागीदारी का तरीका, रेवेन्यू शेयरिंग, स्पॉन्सर्ड या ग्रेटिस मोड.
2: रेवेन्यू शेयरिंग मोड में विज्ञापन और स्पॉन्सरशिप से आय का साझा अवसर, और स्पॉन्सर्ड मोड में अपने ब्रांड, उत्पाद या सेवा के प्रचार के लिए फ्री कमर्शियल टाइम का अवसर.
1: बस ध्यान रहे, कंटेंट मौलिक हो, अधिकार आपके पास हो और आकाशवाणी के कार्यक्रम एवं विज्ञापन कोड का पालन हो.
2: आपके कॉन्सेप्ट, क्रिएटिव ट्रीटमेंट, टीम, ऑडियो क्वालिटी और व्यावसायिक संभावनाओं का होगा मूल्यांकन.
1: तो फिर इंतजार किस बात का?
2: अपना कार्यक्रम प्रस्ताव निर्धारित प्रारूप में आकाशवाणी पटना के क्लस्टर या नोडल कार्यालय को ईमेल करें.
1: हमारा ईमेल पता है
2: ddgeairpatna@redifmail.com या pecairpatna@gmail.com या
1: hoopatna@prasarbharati.gov.in.
2: अधिक जानकारी के लिए सीधे आ जाइए आकाशवाणी पटना. आपका आइडिया, आपकी आवाज, आकाशवाणी का मंच. आकाशवाणी के साथ कंटेंट को नई पहुंच
1: और विज्ञापन को नई संभावनाएं.